0: वन टू थ्री फोर
1: सारे गा मा सारे गा का सारे मा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा रे सा